0: होने वाली 3 रोजा कॉन्फ्रेंस और नुमाइश का मौजू है सिलिकॉन से सिस्टम तक इको निजाम की तामीर। इस मौके पर सेमीकंडक्टर और इलेक्ट्रॉनिक्स वैल्यू चेन से वाबस्ता आलमी और भारतीय कंपनियां, पॉलिसी साज अहदेदार, सरमायाकार, तहकीककार, स्टार्टअप इदारे, तालीमी इदारे और तलबा शरीक होंगे। पेश है एक रिपोर्ट।
1: कॉन्फ्रेंस में भारत में शराकतदारी, सरमायाकारी, इख्तरा और सलाहियत साजी को फ़रोग देने पर तवज्जो मरकूज़ की जाएगी। मुतवाजी सेशंस में डिस्प्ले इंडस्ट्री में पेशरफ्त, शराकतदारी और मुश्तरका इकदामात को आसान बनाने के लिए डिज़ाइन किए गए 6 मुल्कों के गोलमेज इजलास और ख़वातीन की क़यादत पर एक फोरम शामिल होगा। सेमीकॉन इंडिया 2026 में एक जामे वैल्यू चेन का नुक्ता नज़र अपनाया जाएगा, जिसमें सेमीकंडक्टर मटेरियल्स, आलात और चिप डिज़ाइन से लेकर फैब्रिकेशंस, एडवांस्ड पैकेजिंग, इलेक्ट्रॉनिक्स और सिस्टम्स तक के सफर को पेश किया जाएगा। इसमें 600 से ज्यादा कंपनियां शिरकत करेंगी और 52 मुल्कों के नुमाइंदों, 400 से ज्यादा एग्जीक्यूटिव और 150 से ज्यादा मुकर्रीन के साथ तकरीबन 50,000 अफराद की आमद मुतवक्के है। दिल्ली से अनुपम मिश्रा की रिपोर्ट के साथ खबरनामे के लिए मैं फहीम अहमद।
0: वजीर आजम नरेंद्र मोदी की सालगिरह और अवामी खिदमत के उनके 25 साल मुकम्मल होने के सिलसिले में एक माह तवील सेवा संकल्प अभियान आज गुजरात में उनके आबाई कस्बे वार्डनगर से शुरू किया जाएगा। मरकजी वजीर दाखिला अमित शाह और गुजरात के वजीर आला भूपेंद्र पटेल तकरीबात के हिस्से के तौर पर वार्डनगर से वाराणसी तक एक बाइक रैली को झंडी दिखाकर रवाना करेंगे। मजीद तफसील हमारे नामा निगार से।
2: वजीर आजम नरेंद्र मोदी की सालगिरह के मौके पर आज उनकी जाय पैदाइश वडनगर में बहबूद के कई प्रोग्रामों का अहतमाम किया गया है। मरकजी वजीर दाखिला अमित शाह और वजीर आला भूपेंद्र पटेल तारीखी शर्मिष्ठा झील पर बड़ी महाआरती में शिरकत करेंगे, जहां पवित्र जल को एक कलश में इकट्ठा किया जाएगा और उसे वाराणसी जाने वाले बाइकर्स के सुपुर्द किया जाएगा। मुमताज अफराद झील से हटकेश्वर मंदिर तक पैदल मार्च करेंगे, जहां वो पूजा अर्चना करेंगे और उसके बाद अवामी खिदमत के पैगाम की तशहीर के लिए 250 बाइकर्स की रैली को झंडा दिखाकर रवाना करेंगे। अहमदाबाद से अपर्णा खुंड की रिपोर्ट के साथ खबरनामे के लिए मैं नरगिस सलीम।
0: वजीर आजम नरेंद्र मोदी की सालगिरह के मौके पर उनके पार्लियामानी हलके वाराणसी में कई बड़ी तकरीबात का एहतमाम किया गया है। तफसील हमारे नामा निगार से।
3: जनाब मोदी की सालगिरह के मौके पर श्री काशी विश्वनाथ धाम में खसूसी पूजा अर्चना और रुद्र अभिषेक का अहतमाम किया जाएगा। इसके अलावा वाराणसी से वार्डनगर जाने वाले 500 नौजवान बाइकर्स की इज्जत अफजाई की जाएगी। इस मौके पर वजीर आला योगी आदित्यनाथ, वजीर दिफा राजनाथ सिंह और दीगर मुमताज अफराद भी मौजूद रहेंगे। इधर रियासत के वजीर JPS राठौर ने बताया है कि बाइक रैली शुरू होने से पहले पवित्र दरियाओं का जल काशी में काशी विश्वनाथ के ज्योतिर्लिंग पर चढ़ाया जाएगा। खुसूसी यात्रा के लिए गंगा, यमुना, राप्ती, नर्मदा, गोमती, बेटवा, अलकनंदा, कुआनो और सरयू समेत बड़े दरियाओं और पवित्र संगम से पवित्र जल इकट्ठा किया गया है। लखनऊ से सुशील चंद्र तिवारी की रिपोर्ट के साथ खबरनामे के लिए शमीम इरफान।
0: दिल्ली सरकार आज वजीर आजम नरेंद्र मोदी की सालगिरह के मौके पर 4 बड़े प्रोग्रामों का एहतमाम कर रही है। इनमें खिदमत, लगन और अवामी शमूलियत पर तवज्जो मरकूज की जाएगी। इसके अलावा अवामी जिंदगी में वजीर आजम मोदी के 25 साल मुकम्मल होने के मौके पर दिल्ली सरकार एक माह तवील सेवा संकल्प अभियान का आगाज कर रही है। इसके तहत ट्रांसपोर्ट, सड़कों, पानी की निकासी, पानी को साफ करने, तालीम, बिजली, अवामी सहूलियात और शहरी इलाकों की तज़ीन कारी से मुतालिक मुख्तलिफ प्रोजेक्टों का इफ्तिताह किया जाएगा और कुछ प्रोजेक्टों का संगे बुनियाद रखा जाएगा। मजीद तफसील हमारे नामा निगार से।
1: दिल्ली की वजीर आला रेखा गुप्ता ने कहा है कि आशीर्वाद का दिया प्रोग्राम के तहत आज कर्तव्य पथ पर 1 लाख से ज्यादा दिए रोशन किए जाएंगे। जन सेवा से देश सेवा से तहरीक लेकर यह प्रोग्राम अवाम की शराकत और खिदमत के जज्बे का एक मजबूत पैगाम देगा। एक साथ 1,25,000 दियों का रोशन होना लोगों की ख्वाहिशात, आशीर्वाद, शराकत और कौम की खिदमत के तई अहदबस्तगी की अलामत होगा। इस दौरान त्यागराज स्टेडियम में 11 बजे से शाम 5 बजे तक खून के अतीय का एक बड़ा कैंप लगाया जाएगा, जिसमें 2,500 यूनिट्स खून जमा करने का निशाना रखा गया है। दिल्ली की वजीर आला ने कहा है कि अलीपुर में GT करनाल रोड में वाक़ खाटू श्याम दिल्ली धाम में 108 कुंड योगा का एहतमाम भी किया जाएगा। दिल्ली से शिवांग मिश्रा की रिपोर्ट के साथ खबरनामे के लिए मैं फहीम अहमद।
0: वजीर आजम नरेंद्र मोदी عوامی خدمت میں 25 سال مکمل کر رہے ہیں. جن سیوا سے دیش سیوا کا منتر اور پختہ عہد ان کے اس سفر کی خاصیت رہی ہے اور یہ سلسلہ آج بھی جاری ہے. سیوا اور سشاسن کے ان کے نظریے سے رہنمائی حاصل کرتے ہوئے سرکار 2047 تک وکست بھارت کے مقصد کے حصول کی سمت لگاتار کام کر رہی ہے. آج خصوصی سیریز سیوا سنکلپ ابھیان کے تحت ہم اس بات کا تذکرہ کر رہے ہیں کہ کس طرح اس نظریے کو میک ان انڈیا کے ذریعے عملی شکل دی گئی ہے جو ملک کو مینوفیکچرنگ، ڈیزائن اور اختراع کا عالمی مرکز بنانے کی ایک بڑی قومی پہل ہے. میک ان انڈیا پہل کے تحت پی ایل آئی اسکیموں کے ذریعے ملک میں 2,41,000 کروڑ روپے سے زیادہ مالیت کا سامان تیار کیا گیا اور 14,15,000 سے زیادہ ملازمت کے مواقع دستیاب کرائے گئے تاکہ ایک خود کفیل ملک کی تعمیر کی جا سکے. پیش ہے ایک رپورٹ.
3: سرکردہ پہل میک ان انڈیا 2014 میں شروع کی گئی تھی. اس کی بدولت ملک ایک عالمی مینوفیکچرنگ طاقت بن گیا ہے. آج الیکٹرانکس سامان کی تیاری بڑھ کر 13,11,000 کروڑ روپے تک پہنچ گئی ہے جبکہ 2014-15 میں یہ محض 1,90,000 کروڑ روپے تھی. موبائل فون کی برآمدات میں 171 گنا اضافہ ہو چکا ہے. بھارت نیٹ درآمدکار سے نیٹ برآمدکار بن گیا ہے. میک ان انڈیا اور میک فار دی ورلڈ نظریے کو اجاگر کرتے ہوئے وزیر اعظم نریندر مودی نے اسے خود کفیل بھارت کے لیے ایک مضبوط بنیاد قرار دیا ہے.
4: سانن اور سلیکون ویلی کے بیچ نیا برج سا بن گیا ہے. کیلیفورنیا کی کمپنی کے لیے سانن کا یہ پلانٹ انٹیلیجنٹ پاور موڈیولز دے رہا ہے. سانن میں بننے والے موڈیولز امریکہ کی کمپنیوں تک پہنچیں گے اور وہاں سے پوری دنیا کو پاور دیں گے. میک ان انڈیا، میک فار دا ورلڈ کے منتر کی سفلتا کی گونج دنیا کے کونے کونے میں پہنچے گی.
3: ادھر راجکوٹ کے چیمبر آف کامرس کے نائب صدر پارتھ گننتر نے آکاشوانی سے بات کرتے ہوئے کہا کہ میک ان انڈیا اسکیم کے ذریعے ایم ایس ایم ای شعبے، خاص طور پر الیکٹرانکس مینوفیکچرنگ کمپنیوں کو بڑا فائدہ ہوا ہے.
5: حال راجکوٹ ایم ایس ایم ای ادیوگ کافی سورن یوگ سے پسار ہو رہا ہے. اس میں کئی وجہ سے اس کو پروتساہن ملا ہے. خاص کر کے سرکار کا جو حال ہی کا نرنے ہے میک ان انڈیا، اس کی وجہ سے ریلوے اور ڈیفینس میں بھی راجکوٹ کے کافی اسپیئر پارٹس جانے شروع ہو چکے ہیں.
3: ادھر احمد آباد کے ایک اسٹارٹ اپ مالک دھرو پٹیل نے کہا کہ میک ان انڈیا اور پی ایل آئی اسکیم سے اسٹارٹ اپ اداروں کے لیے سازگار ماحول پیدا ہوا ہے. آج گجرات میک ان انڈیا پہل کے ترقی کے ایک اہم وسیلے کے طور پر کھڑا ہے جس کے تحت قومی پالیسی کو زمینی سطح پر مینوفیکچرنگ اور برآمدات کی کامیابی میں بدل دیا گیا ہے. احمد آباد سے اپرنا کھنڈ کی رپورٹ کے ساتھ خبر نامے کے لیے شمیم عرفان.
0: صدر جمہوریہ دروپدی مرمو اور نائب صدر سی پی رادھا کرشنن نے آج وزیر اعظم نریندر مودی کے جنم دن پر انہیں مبارکباد پیش کی ہے. ایک سوشل میڈیا پوسٹ پر صدر جمہوریہ دروپدی مرمو نے جناب مودی کی مثالی عوامی خدمت اور وزیر اعلیٰ سے لے کر وزیر اعظم کا عہدہ سنبھالنے تک 25 سال کے ان کے سفر میں ملک کی تعمیر میں ان کے اہم رول کو سراہا. اپنے پیغام میں محترمہ دروپدی مرمو نے کہا کہ وزیر اعظم مودی نے اچھی حکمرانی کے کئی پیمانے طے کیے ہیں اور جامع ترقی کو نئی رفتار دی ہے جس کی ماضی میں کوئی نظیر نہیں ملتی. سوچھتا ہی سیوا مہم آج سے ملک میں شروع کی گئی ہے. اس مہم کا موضوع ہے سوچھتا میں سہبھاگ. سوچھ بھارت وکست بھارت. اس سال سوچھتا ہی سیوا مہم کے 5 اہم ستون ہیں جو اس طرح ہیں: صفائی ستھرائی کی اکثر تبدیلی کے نشان زد کیے گئے یونٹس اور صاف ستھرے عوامی مقامات، سوچھ پاٹھشالہ، سوچھتا کے لیے یوا، صفائی متر، سرکشا ایوم سمان شیور، سوچھتا کے لیے جن بھاگیداری، سوچھتا سے سمردھی. بھارت نے نام نہاد پاکستان چین سرحدی مشترکہ کمیشن کو مسترد کر دیا ہے اور کہا ہے کہ پاکستان کو اس بھارتی علاقے کے تعلق سے معاہدے کرنے کا کوئی اختیار نہیں ہے جس پر اس نے جبرن اور غیر قانونی قبضہ کر رکھا ہے. میڈیا کے سوالوں کا جواب دیتے ہوئے وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے کہا کہ وزارت نے اس سلسلے میں رپورٹس کا نوٹس لیا ہے اور اس معاملے پر بھارت کا موقف واضح اور ٹھوس ہے. انہوں نے کہا کہ پاکستان اور چین کے درمیان کوئی سرحد نہیں ہے. جناب جیسوال نے کہا کہ بھارت نے پاکستان چین سرحدی مشترکہ کمیشن کو مسترد کر دیا ہے جس کی کوئی قانونی بنیاد نہیں ہے. ترجمان نے یہ بات دہرائی کہ مرکز کے زیر انتظام علاقے جموں کشمیر اور لداخ بھارت کا اٹوٹ حصہ ہیں اور ہمیشہ رہیں گے. انہوں نے کہا کہ بھارت نے کبھی بھی 1963 کے نام نہاد چین پاکستان سرحدی سمجھوتے کو تسلیم نہیں کیا اور ہمیشہ اس کا یہ موقف رہا ہے